0: उदित नारायण और मधुश्री की आवाजों में अभी आप सुन रहे थे किसना फिल्म से ये नगमा। इसके साथ ही फिल्मी नगमों का आज का ये प्रोग्राम अब खत्म होता है। मीडियम वेव्स 1071 किलोहर्ट्ज, मोबाइल ऐप न्यूज ऑन AIR और DD फ्री डिश पर आकाशवाणी से उर्दू सर्विस की नशरियात का सिलसिला जारी है। अब खबरें नशर की जाएंगी।
1: ये आकाशवाणी है, अब आप मुदम्मार से खबर सुनिए। भारत और इसराइल के दरमियान मुजवजा आजाद तजारती माहिदे के बारे में गुफ्तगू का दूसरा दौर खत्म हो गया है। आसाम में सैलाब की सूरत हाल नाजुक बताई जाती है। मरने वालों की तादाद बढ़कर 61 तक पहुंच गई है। 1 लाख से ज्यादा अफराद ने इमदादी कैंपों में पनाह ले रखी है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने हर मुमकिन इमदाद का यकीन दिलाया है। गुजरात में बारिश से मुतासर इलाकों में बचाव और इमदादी काम जोर शोर से जारी हैं। भारतीय साहिली मुहाफिजों ने 170 महसूर अफराद को बचाया है। जम्मू कश्मीर में श्री अमरनाथ यात्रा और श्री माता वैष्णो देवी यात्रा फिर से शुरू हो गई है। खराब मौसम की वजह से 6 दिन से यात्रा मुअत्तल थी। भारत की अनाज सिंह ओंटारियो में स्क्वैश की खवातीन की आलमी जूनियर शिप के सिंगल्स के फाइनल में पहुंच गई हैं। अब खबरें तफसील से। भारत और इसराइल के दरमियान मुजवजा आजादाना तजारती समझौते के बारे में गुफ्तगू का दूसरा दौर खत्म हो गया है। दोनों मुल्कों के दरमियान इस महीने की 20 से 23 तारीख तक बातचीत हुई थी और फरीकैन ने समझौते के तमाम पहलुओं के बारे में तफसीली तबादला ख्याल किया और जामे मुतवाजिन और दोनों मुल्कों के लिए सूदमंद आजादाना तजारती समझौते के सिलसिले में इस बातचीत को आगे बढ़ाया। तजारत और सनअत की वजारत ने बताया है कि यह तबादला तामीरी रहा और मजीद आगे बढ़ने की उम्मीद है। वज़ीर-ए-आज़म नरेंद्र मोदी कल विकसित दरक्षा गांव प्रोग्राम 2026 के बारे में मुल्क के नौजवानों से वीडियो कॉन्फ्रेंसिंग के जरिए बातचीत करेंगे। मुल्क के हर रियासत और मरकज के ज़ेर इंतज़ाम इलाके के 400 से ज्यादा नौजवान जनाब मोदी से गुफ्तगू करेंगे। लोकसभा के स्पीकर ओम बिरला ने साबिक स्पीकर सोमनाथ चटर्जी को आज उनके योम पैदाइश पर खिराज अकीदत पेश किया। इस मौके पर अरकान पार्लियामेंट, साबिक अरकान पार्लियामेंट और दूसरी शख्सियात ने सोमनाथ चटर्जी को गुलहाय अकीदत नजर किये। नायब सर सीबी राधाकृष्णन ने आज कहा कि ऐवान में गुजारा जाने वाला हर दिन, हर घंटा, हर मिनट और हर लम्हा जमहूरियत को मजबूत बनाने के लिए इस्तेमाल किया जाना चाहिए। नई दिल्ली में राज्यसभा के नौ मुंतखब और नामजद अरकान के लिए मुनाकिदा दो रोजा तारुफी व तरबियती प्रोग्राम की इफ्तिताही तकरीब से खिताब करते हुए उन्होंने कहा कि बहस मुबाहसा हमेशा किसी नतीजे और फैसले तक पहुंचना चाहिए। उन्होंने जोर देकर कहा कि सेहतमंद और तामीरी बहस मुबाहसा जमहूरियत को मजबूत करता है जबकि बाहमी ताउन मुल्क की तरक्की में अहम रोल अदा करता है। उन्होंने अरकान से अपील की कि बामानी मुबाहसों, ऐवान के जाब्तों के एहतराम और वक्फे सवाल और वक्फे सिफर का मुअस्सर इस्तेमाल करके ऐवान की आला अखदार और रवायात को बरकरार रखें। इसी दौरान मरकजी काबीना ने तेजी से काम करने वाली अदालतें कायम करने और पेपर लीक से निपटने और इम्तिहान में गलत तौर तरीके अपनाने पर सख्त सजा को यकीनी बनाने से मुतालिक बिल के एक मसौदे को मंजूरी दी है। पार्लियामेंट हाउस कॉम्प्लेक्स में वज़ीर-ए-आज़म नरेंद्र मोदी की सदारत में बिल के इस मसौदे को मंजूर किया गया। जराये ने हमारे नामनिगार को बताया कि उम्मीद है कि मुजवजा बिल पार्लियामेंट में अगले हफ्ते पेश किया जाएगा। इम्तिहान के निजाम में इस्लाहात करने की एक बड़ी कोशिश के तौर पर इम्तिहानात का इनेकाद करने वाली कौमी एजेंसी NTA ने 47 अफसरान को बर्खास्त कर दिया है। जराये के मुताबिक इनमें से कुछ एहलकारों के खिलाफ कानूनी और फौजदारी कार्रवाई भी की जाएगी। ये इकदाम NTA में मुकम्मल तौर पर तब्दीली लाने का एक हिस्सा है। दिल्ली पुलिस ने कहा है कि वह नीट UG पेपर लीक मामले पर मौजूदा एहतजाज के बारे में सोशल मीडिया हैंडल्स की लगातार निगरानी कर रही है। DCP सेंटर रोहित राज बीर सिंह ने बताया कि 400 ज्यादा सोशल मीडिया हैंडल्स की निशानदेही की गई है और उन्हें ब्लॉक किया गया है क्योंकि वह AI के जरिए तैयार करदा और दूसरी मनगढ़ंत खबरें फैला रहे थे। आसाम में सैलाब की सूरत हाल बदस्तूर संगीन बताई जाती है। वहां 1,15,000 से ज्यादा लोगों ने इमदादी कैंपों में पनाह ले रखी है। खबरों में कहा गया है कि शिवसागर और जोरहाट जिले सबसे ज्यादा मुतासिर हैं। मजीद 14 अफराद के हलाक होने की खबर मिलने के बाद सैलाब से वाबस्ता वाकयात में मरने वालों की तादाद बढ़कर 61 हो गई है। ڈھیکو، دیسانگ اور دھنسری ندیاں خطرے کے نشان سے اوپر بہ رہی ہیں، جس سے صورتحال اور بگڑ گئی ہے۔ بچاؤ اور امدادی کام جاری ہیں۔ آفات سے نمٹنے والی ٹیمیں اور ضلع حکام متاثرہ علاقوں پر کڑی نظر رکھے ہوئے ہیں۔ وزیر اعظم نریندر مودی نے آسام کے وزیر اعلی ہیمنت بسوا سرما سے ٹیلی فون پر بات کی اور ریاست میں سیلاب کی صورتحال کا جائزہ لیا۔ جناب سرما نے ایک سوشل میڈیا پوسٹ پر بتایا کہ وزیر اعظم نے سیلاب کی تباہ کاریوں، امدادی کاموں کی پیش رفت وغیرہ کے بارے میں جانکاری حاصل کی۔ انہوں نے کہا کہ وزیر اعظم نے بعض آبادکاری، تعمیر نو کی کوششوں اور امدادی کاموں کے لیے مرکزی سرکار کی طرف سے ہر ممکن مدد کا یقین دلایا ہے۔ ادھر گجرات میں مسلادھار بارش کے بعد بچاؤ اور امدادی کام جنگی پیمانے پر جاری ہے۔ گزشتہ 24 گھنٹے کے دوران 265 تعلقہ میں بارش ہوئی ہے۔ ریاست کے امداد سے متعلق کمشنر نے بارش سے وابستہ واقعات میں 5 افراد کی جانیں تلف ہونے کی تصدیق کی ہے۔ خبروں کے مطابق بھارت کے ساحلی محافظوں نے 170 محسوس افراد کو بچایا ہے۔ حکام نے بچاؤ اور امدادی کام تیز کر دیے ہیں اور متاثرہ علاقوں کے حالات پر لگاتار نظر رکھی جا رہی ہے۔ سکم کے نامچی ضلع کے پھامٹم گاؤں میں آج مٹی کے تودے کھسکنے کے باعث 2 افراد کے ہلاک ہونے کا اندیشہ ہے۔ نامچی کے SSP نے کہا ہے کہ لاشوں کو نکالا جا رہا ہے۔ 2 زخمیوں کو علاج کے لیے نامچی ضلع اسپتال میں داخل کرایا گیا ہے۔ مزید تفصیلات کا انتظار ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۟ مدھیہ پردیش ہائی کورٹ نے 4 خصوصی عدالتوں کو نامزد کیا ہے، جن میں امتحانات کا پرچہ لیک ہونے اور متعلقہ بدعنوانیوں کی معاملات کی تیزی سے سماعت کی جائے گی۔ یہ ہدایت دی گئی ہے کہ فرد جرم داخل ہونے کے 3 مہینے کے اندر سماعت مکمل کی جائے۔ قائم مقام چیف جسٹس وویک روسیا نے بھوپال، اندور، گوالیر اور جبلپور کی ضلع اور ایڈیشنل سیشن عدالتوں کو خصوصی عدالت نامزد کیا ہے۔ اس سے پہلے مرکز نے امتحانات سے متعلق بدعنوانیوں کے معاملات کی جلد سماعت کا یقین دلایا تھا، اور وزیر اعلی موہن یادو نے بھی 4 شہروں میں خصوصی عدالتیں بنانے کا اعلان کیا تھا۔ جموں کشمیر میں سالانہ شری امرناتھ یاترا اور شری ماتا ویشنو دیوی یاترا آج سے پھر شروع ہو گئی ہے۔ خراب موسم کی وجہ سے 6 دن معطل رہنے کے بعد آج سے یہ یاترا شروع ہوئی ہے۔ حکام حالات پر لگاتار نظر رکھے ہوئے ہیں تاکہ یاتریوں کے تحفظ کو یقینی بنایا جا سکے اور یاترا خوش اسلوبی سے جاری رہ سکے۔ یاتریوں کو مشورہ دیا گیا ہے کہ وہ انتظامیہ کی طرف سے جاری ہدایات پر سختی سے عمل کریں۔ اڈیشہ کا پوتر شہر پوری آج شام سالانہ رتھ یاترا کی سب سے شاندار اور اہم رسومات میں سے ایک سنہری لباس کی تقریب کا گواہ بننے جا رہا ہے۔ اس موقع پر بھگوان جگنناتھ، بھگوان بلبھدر اور دیوی سبھدرا کو شاندار سنہری لباس اور زیورات سے آراستہ کیا جائے گا۔ ملک اور بیرون ملک سے لاکھوں عقیدت مندوں کے گرینڈ روڈ پر جمع ہونے کی توقع ہے تاکہ وہ ان مقدس دیوی دیوتاؤں کی روحانی شان و شوکت کا روح پرور اور پرشی کو دیدار کر سکیں۔ ہمارے نامہ نگار نے کہا ہے کہ عظیم مذہبی تقریب کے لیے وسیع انتظامات کیے گئے ہیں۔ پوتر شہر پوری اس وقت عقیدت، روحانیت اور جشن کے ماحول میں ڈوبا ہوا ہے۔ لداخ میں 27 کرگل وجے دیوس کی مناسبت سے 2 روزہ یادگاری تقریبات کا آغاز آج دراس میں ہوا۔ ان تقریبات کا مقصد آپریشن وجے میں بھارت کی فتح کو یاد کرنا اور 1999 کی کرگل جنگ میں اپنی جانوں کا نذرانہ پیش کرنے والے شہیدوں کو خراج عقیدت پیش کرنا ہے۔ اس موقع پر یدھ سنسمارن پروگرام کے انعقاد کیا گیا، جس میں آپریشن وجے پر ایک ڈاکومنٹری فلم، بہادر فوجیوں کو خراج تحسین، شہیدوں کے اہل خانہ سے ملاقاتیں اور جنگ میں شامل سابق فوجیوں کے تجربات شامل تھے۔ کل وزیر دفاع راجناتھ سنگھ کرگل وجے دیوس کی مرکزی تقریب کی قیادت کریں گے اور کرگل جنگی یادگار پر شہیدوں کو خراج عقیدت پیش کریں گے۔ 27 کرگل وجے دیوس کی تقریبات کے لیے تیاریاں مکمل ہو گئی ہیں۔ ایسے میں دراز میں واقع کرگل جنگی یادگار ایک شاندار اور پرشکو منظر پیش کر رہا ہے۔ بھارت کی اسکواش کھلاڑی اناس سنگھ نے کینیڈا کے اونٹاریو میں مصر کی کھلاڑی کو سیمی فائنل میں 3-1 سے ہرا کر عالمی جونیئر اسکواش چیمپئن شپ کے خواتین سنگلز کے فائنل میں پہنچ کر تاریخ رقم کی ہے۔ بھارت کی 18 سالہ اناہت اس اہم جونیئر مقابلے کے فائنل میں پہنچنے والی دوسری بھارتی کھلاڑی بن گئی ہیں۔ اس سے پہلے 2005 میں جوشنا چنپا نے یہ کامیابی حاصل کی تھی۔ آخر میں خاص خبریں ایک بار پھر۔ بھارت اور اسرائیل کے درمیان مجوزہ آزادانہ تجارتی معاہدے کے بارے میں گفتگو کا دوسرا دور ختم ہو گیا ہے۔ آسام میں سیلاب کی صورتحال نازک بتائی جاتی ہے۔ مرنے والوں کی تعداد بڑھ کر 61 تک پہنچ گئی ہے۔ 1 لاکھ سے زیادہ افراد نے امدادی کیمپوں میں پناہ رکھی ہے۔ وزیر اعظم نریندر مودی نے ہر ممکن امداد کا یقین دلایا ہے۔ गुजरात में बारिश से मुतासर इलाकों में बचाव और इमदादी काम जोर शोर से जारी हैं। भारतीय साहिली मुहाफिजों ने 170 महसूर अफराद को बचाया है। जम्मू कश्मीर में श्री अमरनाथ यात्रा और श्री माता वैष्णो देवी यात्रा फिर से शुरू हो गई है। खराब मौसम की वजह से 6 दिन से यह यात्रा मुअत्तल थी। इसके साथ ही खबरों का बुलेटिन खत्म हुआ।
0: मीडियम वेव्स 1071 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज ऑन एआईआर और डीडी फ्री डिश पर अभी तक आप सुन रहे थे उर्दू सर्विस की दूसरी मजलिस की नशरियात। शाम के 5 बजने को है, दूसरी मजलिस की नशरियात का वक्त अब खत्म होता है। रात 9:15 पर हम एक मरतबा तीसरी मजलिस में फिर हाजिर होंगे। तब तक के लिए हमें इजाजत दीजिए। तीसरी मजलिस में फिर हाजिर होंगे। तब तक के लिए हमें इजाजत दीजिए। एफएम 103.6 मेगाहर्ट्ज़ पे आकाशवाणी दा ए अमृतसर केंद्र है। सुन रहे हो आकाशवाणी वर्ल्ड सर्विस दिन दी पंजाबी सेवा। शाम दे 5 बजे ने हुण साडी दूजी सभा शुरू हुंदी है। सवा की शुरुआत सब तो पहला सुनदे हां सारा एक प्रोग्राम चोक माही दी।